आनन्द पक्सिङको गीत रचना संगीत लक्ष्मीकान्त प्यारेलालको संगीत निर्देशनले परवर्ती कथाचित्र एक दुजे के लिए शिल्पीहरूले लता मङ्गेशकर एवं एसपी बालसुब्रमण्यम